ناشدو منصور گر گوبند سنگھ ایزدی منظور گر گوبند سنگھ حق را گنزور گر گوبند سنگھ جملہ فیض نور گر گوبند سنگھ آخیا تن گرو گوبند سنگھ سچے پاتشاہ اکال پورک واحگرو دا خجانچی ہے جو اکال پورک واحگرو دے خجانے وچ بخشیشاں ہن تو انہاں نو ونڈن والا ہے سات سگت بولو سری حق حق آگاہ گر گوبند سنگھ شاہ شہنشاہ گرو گوبند سنگھ भाई साहब भाई नंद लाल जी कहते हैं ए धन गुरु गोबिंद सिंह सच्चे पातशाह तू अकाल पुरख वाहेगुरु नूं जानिया है इस वास्ते संसार विच तू महाराजिया का महाराज है तेरे वर्गा संसार विच कोई होर महाराज कोई राजा है ही नहीं इस वास्ते मैं सारे संसार नूं छड़ के तेरे चरणों में आया ना